आगाज करो। नेकियों का आगाज करने के लिए टाइम नहीं देखा जाता, नेकियां शुरू करने के लिए इस्तिखारा नहीं देखा जाता, नेकियां शुरू करने के लिए इंसान सोचेगा नहीं, जहां भी इरादा बना ले आज से मुझे नेकियों का सफ़र शुरू करना है, बंदा शुरू करे। अल्लाह तबारक व तआला उन नेकियों का जो अपना फ़ायदा है सो फ़ायदा है उन नेकियों के ज़रिए से अल्लाह तबारक व तआला गुज़श्ता गुनाहों को भी माफ़ फरमा कर देता है। इसलिए रिवायत में मौला फरमाते हैं, जो मगर वो शख्स जो अल्लाह का शिर्क इख्तियार करे मैं उससे राज़ी कभी नहीं हो जाऊंगा, जो मेरे औलिया में से किसी वली को तब नज़ीयत पहुँचाए मैं उससे कभी राज़ी नहीं होता, या जो मैं हमारे चाहने वाले की दुश्मनी दिल में रख कर पूरी ज़िंदगी गुजारे, इमाम फरमाते हैं वो हमारी विलायत से निकल जाएगा। वह खराजा अन विलायती, वो हमारी विलायत से मेरी विलायत से दसवें फरमाते हैं वो निकल जाएगा। वलम यकुन लहू नसीबुम फी विलायतना, जिंदगी भर अली अली करता रहे, हुसैन हुसैन करता रहे, अगर मोमिन को तकलीफ पहुंचा रहा है तो इमाम फरमाते हैं हमारी विलायत का उसे कुछ भी नहीं मिलेगा, हमारी विलायत से कुछ भी नहीं मिलेगा। वो आऊदु बिल्लाहि मिन ज़ालिक, इमाम फरमाए पनाह मांगता हूँ कहीं इंसान का अमल इंसान का एक्शन ऐसा ना हो जाए कि इंसान को इमाम के विलायत से और इमाम की हुकूमत से इंसान को दूर कर दे। दो बातें इमाम ने की, एक शैतान की विलायत से दूर होना है, दूसरा इमाम की विलायत में आना है, इमाम के हुकूमत के साए में आना है। शैतान की विलायत से दूर होने के लिए ख्वाहिशात नफ्स से दूर होना पड़ेगा, नहीं इंसान को गुनाहों से दूर होना पड़ेगा ताकि शैतान हम पर कंट्रोल ना कर सके, और इमाम की विलायत में आने के लिए हमें सच्चाई का रास्ता खामोशी का रास्ता दोस्ती का रास्ता एक मोमिन का दूसरे मोमिन के साथ एहतराम और इज्जत का रास्ता इंतखाब करना पड़ेगा। इमाम की अकीदत का अगर इतना ख्याल है तो इमाम के चाहने वालों का भी हमारी ज़िंदगी में ख्याल होना चाहिए। इन्ना अहसनल हदीस व अबलगल मौइदा किताबुल्लाह, बिस्मिल्लाहिर रहमानिर रहीम, वल असर इन्नल इंसाना लफी खुसर إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. بسم الله الرحمن الرحيم. الحمد لله الذي لا إله إلا هو الحليم الكريم غافر الذنب وقابل التوب وهو الغفور الرحيم سبحان من سبقت رحمته غضبا وبسط اليدين بالرحمة. خطبہ دوم میں ایک بار پھر میں اپنے نفس کے ساتھ ساتھ آپ تمامی حضرات کو تقوی الہی کی دعوت دیتا ہوں. زندگی میں کئی چیزیں ہمارے پاس ہوتی ہیں جن کا ہم استعمال نہیں کرتے. جی کسی نے امام سے پوچھا مولا رزق اور پراپرٹی میں پروویژن اور پراپرٹی میں کیا فرق ہے؟ امام نے فرمایا جو چیز استعمال میں آ جائے وہ رزق ہے، پروویژن ہے، جو استعمال میں نہ آئے وہ پراپرٹی ہے. بندہ پراپرٹی چھوڑ کر چلا جاتا ہے، پروویژن کا استعمال کر لیتا ہے. جو استعمال کر لیا وہ مزے لوٹ لیا، جو استعمال نہیں کر پایا جی وہ چھوڑ کر چلا جاتا ہے. اور بچوں پہ چھوڑا، بچے اچھے نکلے انشاءاللہ کوئی نہ کوئی چیز اسے بھیج دیں گے، اگر اچھا نہ نکلے تو یقیناً اس کی زندگی مشکل میں گزرے گی، نہ دنیا سے فائدہ اٹھا پایا اور نہ ہی آخرت میں اسے کوئی فائدہ ملے گا. کئی چیزیں ہمارے پاس ہوتی ہیں، مال ہوتا ہے استعمال نہیں کرتے، نہیں پوزیشن ہوتا ہے اس کا استعمال نہیں کرتے، ایبیلیٹیز ہوتی ہیں استعمال نہیں کرتے، کوئی چوائسیز ہوتے ہیں زندگی میں اپرچونیٹیز کا ان کا استعمال نہیں کرتا بندہ، بہت ساری چیزوں کا استعمال نہیں کرتا، پچھتاتا ہے پچھتانے سے پہلے، یا بہتر ہے کہ ان چیزوں کا انسان استعمال کرنا شروع کر لے. اللہ تبارک و تعالیٰ نے مال دیا ہے، مال کو استعمال کرے، خرچ کرے، خود پہ خرچ کرے، گھر والوں پر، کمیونٹی کے لیے خرچ کرے، پوزیشن ہے استعمال کرے، خود کے لیے اپنی پرسنالٹی بنانے کے لیے کہیں کام آ سکتا ہے کسی کے، تو اپنی عزت، اپنے آنر، اپنے رسپیکٹ کا استعمال کرے. کئی چیزیں ہو سکتی ہیں. اللہم صلی علی سید المرسلین.